नानक नाओ खुदाए का हेल हच्छे मुख लेह हो अवरदवा जे दुनी के झूठे अमल करे हो महला पहला जा हो नाही ता क्या आखा क्यों नाही क्या होवा कीता करना कहया कसना भरिया पर तोवा आप ना बुझा लोक बुझाई ऐसा आगू होवा नानक अंधा होए कह दसे राह सब समुहाए सत अगे गया मोह मोह पाहे तू ऐसा आगू जाप पौड़ी महारुति सब तू घड़ी मूर्त भी चारा तू गणते किन न पायो सच्चे अलाखे पारा पढ़िया मूर्ख आखी है जिस लभ लोभ अहंकारा नाओ पढ़िए नाओ बुझिए गुरमती भी चारा गुरमती नाम तन खटिया भगती परे पंडारा निर्मल नाम मनिया दर सच्चे सचियारा जेदा जियो प्राण है अंतर जोते पारा सच्चा सब एक तू होर जगत वणजारा सलोक महला पहला मेर मसीत सिदक मुसल्ला हक हलाल कुरान सरम सुनत सील रोजा ओ मुसलमान करणी तस्पी सात पापसी नानक रखे लाज महला पहला हक पराया नानका उस सूअर उस गाय गुरपीर हम माता परे जा मुरदार न खाए गली पिस्त न जाइए छुट्टे सच कमाए मारन पाए हराम है होए हलाल न जाए नानक गली कूड़ई कूड़ो पल्ले पाए महला पहला पंज निवाजा वगत पंज पंजा पंजे नाओ पहला सच हलाल गोए तीजा खैर खुदाए चौथी नीत रासमान पंजवी सिफत सुनाए करणी कलमा आक ता मुसलमान सदाए नानक जेते कूड़ियार कूड़े कूड़ी पाए पौड़ी एक रतन पदार्थ वंज दे एक कच्चे दे वापारा सगुर तुठे पाईन अंदर रतन भंडारा विण गुर किने ना लदया अंधे पौक मोए कूड़ियारा मनमुख दूजे पचमोए ना बूझे विचारा एक सबाजो दूजा को नहीं किसी आगे करे पुकारा एक निरतन सदा पौक दे एक ना परे तुजारा विण नावे होर तन नाही होर बिखिया सबशारा नानक आप कराए करे आप हुक्म सवार नहारा सलोक महला पहला मुसलमान कहावन मुश्किल जा होए ता मुसलमान कहावे अबल औल दीन कर मिठा मस्कल माना माल मुसावे होए मुसलम दीन मुखाने मरण जीवन का परम चुकावे रब की रिजाए मन्ने सिर ऊपर करता मन्ने आप गोवावे तो नानक सर्व जिया में रम्मत होए ता मुसलमान कहावे महला चौथा पर हर काम क्रोध चूड़ निंदा ते माया अहंकार चुकावे ते काम कामनी मोह तजे ता अंजन माए निरंजन पावे तज मान अपमान प्रीत सुधारा तज प्यास आस आराम लिवलावे नानक सचा मन वसै साच शब्द हर नाम सुमावे पौड़ी राजे रहित सिगदार कोई ना रहसियो हट पढ़न बाजार हुक्मी ठहसियो पक्के बंक द्वार मूर्ख जाने अपने दर्ब परे भंडार रीते एक खणे ताजी रास तुकार हाथी पाखरे बाग मिल करबार किथे से अपने तंबू पलंग निवार सराय ते लालती नानक सच दा तार सिनागत कुदरती सलोक महला पहला नदियां होवे तेणवा सुम होवे दुध कीओ सगली धरती सक्कर होवे खुशी करे नित जीओ पर्वत सोना रूपा होवे हीरे लाल जड़ाओ ई तू है सालाना आखण रहे न चाओ महला पहला पार अठारह मेवा होवे गरड़ा होए सुवाओ चंद सूरज फिर दे रखिए नित्यल होवे थाओ ई तू है सालाना आखण लहे न चाओ महला पहला जे देह दुख लाईए पाप करे दोरा हो रत पीने राजे सिरे ऊपर रखिए एवे जापे पाओ पी तू है सालाना आखण लहे न चाओ महला पहला अग्गी पाला कपड़ होवे खाना होवे वाओ थुरगे दियां मोहनियां इस्त्रियां होवन नानक सब हो जाओ पी तू है सालाना आखण लहे न चाओ पावड़ी बद पहली गैबाना खसम ना जानाई सो कहिए देवाना आपना पछाणाई कले बुरी संसार वादे खपिए
विणनावे वेकार परमे पचिए रा दोवे एक जाने सोई सिजसी उफर गो कुफराने पया दजसी सब दुनिया सुभान सच सुमाईए तिजे दर दीवान आप गवाईए महला पहला श्लोक सो जीवया जिसमन वस्या सोए नानक अवर न जीवे कोए जे जीवे पत लत्ती जाए सब हराम जेता किछ खाए राज रंग माल रंग रंग रत्ता नचे नंग नानक ठग्या मुठा जाए विण नावे पद गया गवाए महला पहला क्या खादे क्या पैदे होए जामन नाही सच्चा सोए क्या मेवा क्या क्यों गुड़ मिठा क्या मैदा क्या मास क्या कपड़ कैसे सुखाली कीजे भोग बिलास क्या लस्कर क्या नेब खुवासी आवे महली वास नानक सच्चे नाम वेण सबे टोल विनास पवड़ी जाति दय क्या हथ सच परखिए मौरा होवे हथ मरिए चकिए सच्चे की सरकार जुग जुग जानिए हुक्म ने सिरदार दार दी बाणिए फुरमानी खैकार खगम पठाया तबलबाज बीचार शब्द सुनाया एक होए असवार एक ना साखती एक नी बदे पार एक ना ताकती श्लोक महला पहला जा पक्का ता कटिया रही सो पलरवाड़ साण की सारा चिथया कण लया तन चाड़ तुरप चक्की जोड़ कै पीसन आए बहेठ जो दर रहे सो उबरे नानक अजब डिठ महला पहला वेजे मिठा कटिया काटकुड़ बद्दा पाए खुंडा अंदर रख के तेन सुमल सुजाए रख का टट्टर पाईए तपे तय विललाए पीसो भोग सुमालिए विचे अग जलाए नानक मिठे पतरीए वेखो लोग आए पवड़ी इकना मरण ना चित आस कनेरिया मरमर जमे नित किसे ना केरिया आपनड़े मन चित कैन चंगेरिया जम राजे नित नित मन मुख हेरिया मन कलून हराम क्या ना जानिया बदे करन सलाम खसम ना पाणिया सच मिले मुख नाम साहिब पावसी करसन तख्त सलाम लिखिया पावसी महला पहला श्लोक मछी तारू क्या करे पंखी क्या आकाश पत्थर पाला क्या करे कुसरे क्या करवास कुत्ते चंदन लाईए तीसो कुत्ती तात बोला जे समझाईए पढ़िए सिमरत पाठ अंधा चन रखिए दीवे बले पचास चौने सोना पाईए चुन चुन खावे घास लोहा मारन पाईए तय न होए कपास नानक मूर्ख ए गुण बोले सदा विनाश महला पहला कहा कच्चन टुटे सार अग्नि गंड पाए लोहार गोरी सेती टुटे पतार उत्ती गंड पवे संसार राजा मंगे दिते गंड पाए भुखिया गंड पवे जा खाए काला गंड नदियां मीह चोल गंड प्रीति मिठे बोल बेदा गंड बोले सच कोए मोया गंड नेकी सत होए एद गंड वरते संसार मूर्ख गंड पवे मोहे मार नानक आखे एओ बीचार सिवती गंड पवे दरबार पौड़ी आपे कुदरत साज कै आपे करे बीचार एक खोटे एक खरे आपे परखनहार खरे खजाने पाईए खोटे सटिए बार वार खोटे सच्ची दरगे सुटिए किसी आगे करे पुकार सतगुर पिछे पज पवे एका करनी सार सतगुर खोट्यो खरे करे शब्द सवार नहार सच्ची दरगे मनियन गुरके प्रेम प्यार कणत तिना दी को क्या करे जो आबक्से करतार श्लोक महला पहला हम जेर जमी दुनिया पीरा मसाए काराया मेर वद बादशाह अबजू खुदा एक तू ही महला पहला ना देव दानवा नरा ना सिद्ध साधका तरा अस्तेक दिगर कोई एक तू ही महला पहला ना दादे देहंद आदमी ना सप्त जेर जमी अस्तेक दिगर कोई एक तू ही महला पहला ना सूर सस मंडलो ना सप्त दीप न जलो अन्न पौन तिरना कोई एक तू ही महला पहला ना रिजक दस्त आकसे हमारा एक आसवसे अस्त एक दिगर कोई एक तू ही महला पहला
پرندے نا گرہ جار درست آب آسکار دہند سوئی ایک توئی ایک توئی محلا پہلا نانک للار لکھیا سوئے میٹ نہ سکے کوئے کلا ترے گرے سوئی ایک توئی پوڑی سچا تیرا حکم گرمکھ جانیا گرمتی آپ گواہے سچ پچھانیا سچ تیرا دربار سبد نہیں سانیا سچا سبد وچار سچ سمانیا منمکھ سدا کوڑیار پرم پلانیا رشتہ اندر واس سادنا جانیا بن ناوے دکھ پائے آون جانیا نانک پارخ آپ جن کھوٹا کھرا پچھانیا سلوک محلہ پہلا سیگا باجا چرگا کوئیاں انہ کوالے کہا کاؤ خان تین ماس کوالے یہ چلائے راہ ندیاں وچ ٹبے دیکھا لے خلی کرے اسگاہ ایڑا تھاب دے پات ساہی لشکر کرے سواہ جیتے جی جیوے لے ساہ جیوالے تاں کے اساہ نانک جیوں جو سچے پہاوے تیوں تیوں دے گراہ محلہ پہلا ایک ماس غاری ایک تنخواہ ہے ایک نہ شکتی امرت پاہ ہے ایک مٹیا میں مٹیا کھا ہے ایک پون سماری پون سمار ایک نرنکاری نام آدھار جیوے داتا مرے نہ کوئے نانک مٹھے جائے نہیں من سوئے پوڑی پورے گر کی کار کرم کمائی ہے گرمتی آپ گواہے نام تیائی ہے دوجی کارے لگ جنم گوائی ہے ون ناوے سا ویس پیجے کھائی ہے سچا سبد سراغ سچ سمائی ہے ون سرگر سے وے ناہی سکھ نواس پھر آئی ہے دنیا کھوٹی راس پور کمائی ہے نانک سچ کرا سالاغ پاسوں جائی ہے سلوک محلہ پہلا تو پاوے تاں واوے گاوے تو پاوے جلنا وے جا تو پاوے تاں کرے بپوتا سنگی ناد وجاوے جا تو پاوے تاں پڑے کتیباں ملا سیخ کہاوے جا تو پاوے تاں ہووے راجے رس کس بہت کماوے جا تو پاوے تیگ وگاوے سر منڈی کٹ جاوے جا تو پاوے جائے دسنتر سن گلاں کر آوے جا تو پاوے نائے رچاوے تو پانے تو پاوے نانک ایک ہے بےنتی ہو سگلے کوڑ کماوے محلہ پہلا جا تو وڈا سب وڈیائیاں چنگے چنگا ہوئی جا تو سچا تا سب کو سچا کوڑا کوئے نہ کوئی آکھن ویکھن بولن چلن جیو مرنا تات حکم ساج حکمے وچ رکھے نانگ سچا آپ پوڑی سدگر سیون سنگ پرم چکائی ہے سدگر آخے کار تو کار کمائی ہے سدگر ہوئے دیال تا نام تے آئی ہے لا پگت سو سار گرمکھ پائی ہے مانمکھ کوڑ گبار کوڑ کمائی ہے سچے دہ درجائے سچ چوائی ہے سچے اندر محل سچ بلائی ہے نانک سچ سدا ستیار سچ سمائی ہے سلوک محلہ پہلا کل کا تیرا جے کا سائی ترم پنکھ کر اڈ رہا اوڑ اماوس سچ چندرما دسے نہیں کہہ چڑیا ہو پال بکنی ہوئی آندے رہ رہو نہ کوئی وچ ہو میں کر دکھ روئی کہو نانک کین بےدگت ہوئی محلہ تیجا کل کیرت پرگٹ چانن سنسار گرم کوئی اترے پار جسنو نظر کرے تھی دیوے نانک گرم گردن سو لیوے پوڑی پگتاں تے سہ ساریاں جوڑ کدے نہ آیا کرتا آپ پھل ہے نہ پھلے کسے دا پلایا پگتے آپے میلین جنی سچو سچ کمایا سہ ساری آپ کھوائن جنی کوڑ بول بول بگ کھایا چلن سار نہ جاننی کام کرودھ وے سبدھایا پگت کرن گھر چاکری جنی اندن نام تہایا داسن داس ہوئے کہ جنی وچوں آپ گوایا اونا خسمے کہ درم کجلے سچے سبد سہایا سلوک محلہ پہلا سبائی سالہ جنی تیایا ایک مان تیئی پورے سہا وقتے اوپر لڑم ہوئے دوجے بہتے رہا مرکیاں متی کھنڈیاں بہت پائے اسگاہ ہوتے کھائے نہ نکلے تیجے موئی گراہ ہوکتگا دوئے پونکیاں خدا ہوئے سواہ کی کھانے سیوں دوستی چوتھے آئی اونگ اکھی میٹ پوار گیا پی اٹھ رچیوں انواد سیوریاں کی پیڑ بدی سبے ویلا وقت سب
जे अठी प होए नानक साए मन वसै सच्चा नामन होए महला दूजा चेई पूरे सह जिन्नी पूरा पाया अठी वे प्रवाह रैनक ते रंग दर्शन रूप सह विरले पाई है कर्म पूरे पूरा गुरु पूरा जा का बोल नानक पूरा जे करे कटे नाही तोल पौड़ी जा तू ता क्या होर मैं सच सुनाई है मुठी तंदे चोर महल ना पाई है इन्हें चित कठोर सेव गवाई है जित कड़ सच ना पाए तो पन कढ़ाई है क्यों कर पूरे वट तोल तुलाई है कोई ना आखे कट होमे जाई है लइए न खरे परख तर बीन आई है सौदा इगत हट पूरे गुर पाई है श्लोक महला दूजा अठी पैरी अठ खंड नावा खंड शरीर इस विच नौ नित नाम एक भाले गुणी गहीर करमवंती सहराया नानक कर गुर पीर चौथे पैर सभाक तुरत्या उपजे चाओ तिना दरियावां स्यों दोस्ती मान मुख सच्चा नाओ उथे अमृत वंडी है करमी होए पसाओ कंचन काया कसी है वन्नी चिड़े चिढ़ाओ जे होवे नदर शराब की बौड़ न पाई ताओ सती पैरी सत भला बहिगे पढ़िया पास उथे पापुन बीचारिये कूड़े कटे रास उथे खोटे सटिये खरे कीते साबास बोलन फादल नानका दो सुखज में पास महला दूजा पौन गुरु पानी पिता माता तरत मगत हे श्राद्ध दाई दाया खेल सगल।